वर्षौंदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बजरंग स्टीलको TMT छड, आइबीम, एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौंसम्म ढुक्क हुनुहोस्। बजरंग स्टील, शक्तिको नयाँ अवतार।

एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश। नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ। म अचला। रेडियो कार्यक्रम जीवन सन्देशको आजको श्रृङ्खलामा हामी विज्ञ व्यक्तिहरूसँग अन्तर्क्रियात्मक छलफल गर्नेछौँ। यस कार्यक्रममा हामी नेपालमा सर्पदंश उपचार केन्द्रको व्यापकता, स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको सर्पदंश उपचार सम्बन्धी रणनीति, एन्टिभेनम अर्थात् प्रतिविष वितरण प्रणाली तथा स्वास्थ्यकर्मी अभिमुखीकरण तालिम अनि सर्पदंश रोकथामका लागि रोटरीको जनचेतनामूलक अभियान सहित डब्ल्युएचओ नेपालसँगको सहकार्य र डब्ल्युएचओ नेपालले यस सर्पदंश अभियानलाई कसरी सहयोग पुर्याइरहनु भएको छ, सर्पदंश न्यूनीकरणका लागि सामुदायिक सहभागिताको महत्व किन छ भन्ने बारेमा विशेष परिचर्चा गर्नेछौँ। आउनुहोस् कार्यक्रमको सुरुवात गरौँ विज्ञ व्यक्तिहरूको पूरा परिचयबाट।
1: नमस्कार, मेरो नाम डाक्टर हेमन्त चन्द्र ओझा हो। म चाहिँ स्वास्थ्य सेवा विभागमा एज अ वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्टको रूपमा कार्य छु र मैले विभिन्न कार्यक्रम सँगसँगै देशभरिको स्नेक बाइट म्यानेजमेन्टमा पनि हेर्ने गरेको छ। धन्यवाद।
2: नमस्ते, म डाक्टर प्रकाश साके, अहिले विश्व स्वास्थ्य संगठनमा कम्युनिकेबल डिजिज युनिटमा चाहिँ नेसनल प्रोफेसर अफिसरको रूपमा चाहिँ नेग्लेक्टेड ट्रपिकल डिजिज उपेक्षित उष्णप्रदेशीय रोगहरू हेर्छु, त्यसमा एउटा स्नेक बाइट इन्भेजन पनि हो।
3: नमस्कार, मेरो नाम डाक्टर निर्मल रिजाल, म रोटरी क्लब अफ काठमाडौँ मिड टाउनको भूतपूर्व अध्यक्ष।
0: आजको यस छलफलको सुरुवात म डाक्टर ओझाबाट गर्न चाहन्छु। डाक्टर ओझा, गएको वर्ष इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको कार्यक्रमलाई कसरी मूल्याङ्कन गर्नुभएको छ र के कस्ता चुनौतीहरू आए त्यसलाई छोटकरीमा प्रकाश पारिदिनुहोस् न।
1: धन्यवाद। यो हजुरले एकदमै महत्त्वपूर्ण चाहिँ इस्यु अहिले उठाउनु भएको छ, किनभने यसलाई बुझ्दाखेरि चाहिँ अलिकति हामीले चाहिँ यसका अरू विविध पाटाहरूलाई पनि हेर्नुपर्ने हुन्छ, किनभने कहिलेकाहीँ हामी हेल्थमा काम गर्ने मान्छेहरूले बाहिरी पाटाहरूलाई नबुझ्दाखेरि के भइरहेको हो भन्ने चिज चाहिँ फेरि बुझ्न गाह्रो हुन्छ हामीलाई। विश्व चाहिँ प्रत्येक वर्ष चाहिँ तातो हुँदै गइरहेछ, तातो तातो हुँदै गइरहेछ भनेर अहिले हामी हाम्रा डिफ्रेन्ट वातावरणका रिपोर्ट्सहरू एभ्रिथिङले त्यो सो गरिरहेछ। एउटा त्यो भयो। पपुलेसन साइजहरू इन्क्रिज हुँदैछ, ल्यान्डहरूको युज अलिकति फरक तरिकाले भइरहेछ, मानिसहरूको बसाइको पनि चेन्ज भइरहेछ। यो सबै घटनाक्रम चाहिँ रोगहरू घटनाहरूसित अछुतो रहँदैन, त्यसका बाई प्रोडक्टको रूपमा यिनीहरू निस्किन्छन्। अब मैले यहाँलाई एउटा सानो उदाहरण एउटा फिगरबाट मात्रै सुरु गर्छु। मैले अहिले के देखिरहेको छु, मेरो जुन राष्ट्रिय हाम्रो तथ्याङ्कमा आएको हाम्रो डेटाहरूले के देखाइरहेछ भने हामीका भेनमस स्नेकहरू अर्थात् विषालु सर्पको टोकाईहरू बढिरहेको देखाइरहेछ। अब कहिलेकाहीँ के हुन्छ भने हामीले यसलाई विविध पार्टबाट हेर्छौँ, जस्तो बढ्यो भन्दैमा चाहिँ हामीले हुनसक्छ कहिलेकाहीँ हामीले सर्भिसहरूलाई एक्सपान्ड गर्दै गएपछि मानिसहरूको घरको नजिक सर्भिस भएपछि सर्भिस लिन आयो डेटा बढ्यो भनेर पनि एउटा एउटा वे अफ त्यसलाई एनालिसिस हुन्छ भने डरलाग्दो के हुन्छ भने अब साँच्चै नै मानव र यो जनावरको द्वन्द्व बढेको भन्ने चाहिँ फेरि चाहिँ यो चाहिँ डरलाग्दो कुरा हुन्छ। त्यही भएर अब हामीले यसलाई यसका पाटाहरू निहाल्छौँ। निहालेपछि अहिले हामी के गरिरहेछौँ भने यसका सम्बन्ध अरू निकाय जुन छन् जस्तो वन क्षेत्र होला, वातावरण क्षेत्र होला, अरू पशुको क्षेत्र होला, कुन कुन क्षेत्रहरूसित सम्बन्ध छ त्यो त्यो क्षेत्रहरूसित फेरि हामी सहकार्य गरेर यसको च्यालेन्जलाई कसरी मिटिगेट गर्ने भनेर हिँडिरहेका हुन्छौँ।
3: उसो भए तपाईँले अहिले भन्नुभयो जस्तै अहिले चाहिँ विखालु सर्पहरूको टोकाई चाहिँ बढ्यो, यो गएको वर्षमा बढ्यो होइन, त्यो सङ्ख्या चाहिँ बढ्यो, इन्सिडेन्स बढ्यो, त्यसको विविध कारण हुँदाहुँदै तपाईँलाई अहिले विशेष गरी के कारणले त्यो भयो होला जस्तो लाग्छ?
1: एउटै चिज चाहिँ हुँदैन, त्यसको जिम्मेवार मल्टिपल चिजहरू जिम्मेवार हुनसक्छ। मानिसहरू बढी एवेयर भएको हुनसक्छ एउटा, होइन, हिजोको दिनमा चाहिँ जुन पनि सर्पको टोकाई चाहिँ उसले घरमा हेलचक्राई लिएको थियो भने आज त्यो मान्छेले सूचना पायो होला या उसका रिच भयो होला हामी या विविध कारणले गर्दाखेरि सर्भिस लिन आएको हुनसक्छ, एउटा त्यसले तथ्याङ्क बढ्छ। अर्को, तपाईँले आफ्नो सर्भिस आउटलेटहरू बढाउनु भयो, सर्भिस दिने ठाउँहरू बढाउनु आउँछ, ट्रिटमेन्ट दिने मान्छेहरूलाई कपासिटेट गर्नु तपाईँका सर्भिस लिन आउँछ, विश्वास हुन्छ होइन। यो सँगसँगै अर्को पाठ मैले भनेको, जुन सर्पहरूको हेबिट्याटमा चेन्ज हुने, सर्पहरूको आहार यदि उसले आफ्नै खाइरहेको बासस्थानमा नपाउँदाखेरि ऊ जता मानव बस्तीहरू छ त्यता आउने, त्यसले गर्दाखेरि द्वन्द्वहरू बढ्ने हुन्छ कि, र त्यसले गर्दाखेरि चाहिँ यो समग्रमा यो सबै कारणले हुन्छ। र हामीले एउटै कारणलाई मात्रै मानिकन त्यसमा इन्टरभेन्सन गर्नु गर्दाखेरि चाहिँ कहिलेकाहीँ हामी रिजल्ट चाहे जस्तो नआउला, त्यही भएर हामी मल्टिपल चिजहरूमा चाहिँ हामीले एक्ट गर्नुपर्ने हुन्छ। यसले हामीलाई त्यही सन्देश दिइरहेछ अहिले।
3: सो एउटा कुरा मैले त्यहाँ सुने, जस्तो सेवा केन्द्रहरू पनि विस्तार भइरहेको कुरा छ, त्यसमा अलिकति भनिदिनुहुन्छ कतिवटा पुगे, कहाँ कहाँ छन्, के कसरी भइरहेछ?
1: जियो म्यापिङ नै एक किसिमले गऱ्यौँ हामीले। जुन जियो म्यापिङ गर्दाखेरि हामीले चाहिँ हाम्रो सबभन्दा हाई बर्डन भनेको 26 जिल्ला हो। सरकारले जति त्यसलाई पुस गरेर जति पनि कार्यक्रम गर्न खोज्यो भने स्थानीय सरकारहरूले पनि यसको अपनत्व चाहिँ लिनुपर्ने हुन्छ, यसको जिम्मेवारी चाहिँ लिनुपर्ने हुन्छ। सो अहिले अल टुगेदर नेपालमा हेर्दाखेरि हाम्रो टोटल 106+ स्थानबाट चाहिँ हामीले चाहिँ स्नेक बाइटको सर्भिसेसहरू दिइराखेका छौँ, र यो सङ्ख्या दिनौ बढ्दो छ। किनभने हामीलाई रिक्वेस्ट आउँछ, हामीले त्यसको एसेसमेन्टको बेसमा, किनभने त्यसको एउटा स्ट्यान्डर्ड बनाएको छ स्वास्थ्य मन्त्रालयले, त्यसको एउटा मापदण्ड बनाएको छ, त्यो मापदण्ड अनुसारले हामी त्यसलाई चाहिँ अहिले सर्भिसहरू पनि त्यसरी एक्सपान्ड गर्दै लगिरहेको छ।
0: डाक्टर साहब, तपाईँले भने अनुसार यो सर्पदंश केन्द्रहरू सबैमा एन्टिभेनम अर्थात् प्रतिविष दिने गरिन्छ कि गरिँदैन? यदि दिइन्छ भने यसको वितरण कसरी गरिन्छ?
1: दुईटा पोइन्ट, एउटा पोइन्ट चाहिँ के छ भने त्यो जुन मापदण्ड छ, त्यो मापदण्डको एउटा मापदण्ड रहेको विषयवस्तु भनेको चाहिँ त्यो प्रतिविष चाहिँ त्यही हुनुपर्छ, त्यो मापदण्डमै भने केन्द्रमै हुनु पर्यो। दोस्रो कुरा के छ भने हाम्रो आफ्नै एउटा आपूर्ति प्रणाली छ स्वास्थ्य सेवा विभागको, होइन? त्यो आपूर्ति प्रणाली भनेको त्यसको म्यानेजमेन्ट, त्यसको चेन कसरी म्यानेजमेन्ट हुन्छ भने यहाँ बिडिङ हुन्छ, बिडिङ भइसकेपछि गुड्स रिसिभ हुन्छ, त्यसलाई चाहिँ फेरि हाम्रो आफ्नै सप्लाई चेनबाट चाहिँ 7 प्रदेशमा रहेका 7 आपूर्ति केन्द्रमा पठाइन्छ, अनि त्यहाँका आपूर्ति केन्द्रहरूले त्यो क्षेत्रमा भएको, त्यो ठाउँमा भएको ट्रिटमेन्ट सेन्टरहरूको मागको भर्सेस उसले त्यसलाई चाहिँ सप्लाई गर्ने गर्छ। एउटा अर्को चाहिँ हामी कहिलेकाहीँ एडहक पनि सप्लाई गर्छौँ, इमर्जेन्सी सप्लाई गर्ने मेकानिजम पनि हुन्छ। मानिलिउँ यो गर्दा गर्दै कतै स्वाट लाएर केसहरू बढेर अचानक त्यो ह्रास आयो या कमी भयो भने बित्तिकै त्यसलाई रिप्लेस गर्ने पनि हामीसित एउटा हामीले तयार गरेका हुन्छौँ मेकानिजम। र अर्को कहिलेकाहीँ जस्तो काठमाडौँ लगायतको प्लेसेसहरूमा कहिलेकाहीँ कुनै हस्पिटलहरूले केस म्यानेजको बेसमा पनि हामीले पठाइदिने गरेको छ। सो यसरी हामीसित 2-3 तरिकाले हामीले चाहिँ यो प्रतिविषको चाहिँ यो आपूर्ति चक्र चाहिँ व्यवस्थापन गरेका छौँ।
0: एउटा अर्को सुन्नमा आएको के छ भन्दा, जस्तो सर्पदंश उपचार केन्द्रहरू त छन् तर त्यहाँ प्रपर तालिम प्राप्त स्वास्थ्य सहकर्मीहरू नभएको, एन्टिभेनम दिन नसकेको र त्यहाँ टाइममै पुर्याउँदा पनि बिरामीहरू मृत्यु भएको सुन्नमा आएको छ। यस्तो केसेसहरूलाई तपाईँले कसरी एड्रेस गर्नुभएको छ?
1: केही घटनाहरूमा हामीले के पाएका छौँ भने हामी हाम्रो अलिकति हाम्रो हेल्थ वर्कर्सहरूले कहीँ चाहिँ भनौँ न अब सर्भिसै नदिएको चाहिँ होइन, तर अहिले कहिलेकाहीँ चाहिँ त्यो अलिकति केही केही घटना अलिकति आत्तिनु भएको हो कि, उहाँहरूलाई अलिकति मोर बुस्टअप चाहिने हो कि भन्ने खालको हामीले त्यस्तो खालको अहिले फेला पारेका छौँ। जति एउटा साधारण सर्पदंशलाई एउटालाई टोक्यो, त्यो सर्भिस लिन आयो, त्यसलाई उपचार दियो मात्रै होइन, यसका थुप्रै छ आयामहरू जसलाई हेर्नुपर्ने हुन्छ, किनभने केही इन्फ्रास्ट्रक्चरहरूको डेभलपमेन्टदेखि लिएर ह्युमन रिसोर्सको कपासिटीदेखि लिएर इक्विपमेन्ट्सहरूदेखि लिएर यसका सूचना प्रणाली यसका विविध चिजहरूलाई चाहिँ र कम्युनिटीसितको इङ्गेजमेन्टहरू होइन, सर्भिस युटिलाइज गर्ने मान्छेहरूको विश्वासहरू सबै चिजलाई समग्र रूपमा राखेर हेर्नुपर्ने हुन्छ कि। त्यसले गर्दाखेरि के हो भने हाम्रो पनि लर्निङ बाई डुइङ हो धेरै चिजहरू, हामीलाई कतिपय चिजमा छुट छैन, हामीलाई छुटै छैन, हामीलाई त्यो कुनै यो इन्तु किन्तु परन्तु के भन्ने बहानामा हामीले सर्भिस चाहिँ हामी सर्भिस रोक्न पनि सक्दैनौँ र सर्भिसलाई कसैलाई वञ्चित पनि गर्न सक्दैनौँ, किनभने यो नागरिकको अधिकार हो, मानिसको अधिकार हो। सो हाम्रो सर्भिसेसहरू जे पनि छ त्योसित जोडिएको विषयवस्तुहरू।
3: हजुर डाक्टर साहब, त्योसँग जोडिएकै यो सेवा केन्द्रहरूबाट दिने सेवालाई अझ राम्रो गराउन, प्रतिविषको जुन वितरण छ त्यसलाई अझ राम्रो बनाउनलाई चाहिँ गत वर्ष मलाई ज्ञान भएसम्म डाक्टर साहबहरूले तालिम पनि दिनुभयो, त्यो तालिमको बारेमा थोरै भनिदिनुहुन्छ।
1: हाम्रो 2-3 किसिमको तालिमहरू हामीले सञ्चालन गर्छौँ। एउटा त हामीले ट्रिटमेन्ट दिने मान्छेहरूलाई कस्तो हुन्छ भने, पहिला के थियो भने जे चिज पनि सेन्टरबाट नै गरिदिनुपर्ने खालको हामीले मेकानिजम बनाएका रहेछौँ पहिला। अब त्यति बेला त ठिक थियो होला, तर पछि आएर के चाहिँ बुझियो भने होइन यसरी हुँदैन, प्रत्येक ठाउँमा चाहिँ एक्सपर्ट्सहरूलाई राखिदिए भने उसले मोर एक्सपर्ट्सहरू डेभलप गरिदिन्छ या मोर ट्रेन पिपललाई गरिदिन्छ, रादर देन सबै थोक हामीमै मर्छ। सो त्यो लेभलको एउटा हामीले चाहिँ यो मास्टर ट्रेनर्सहरूको ट्रेनिङहरू पनि हामीले कन्डक्ट गर्छौँ. सो अनि त्यसमा बहुआयामहरूका पार्टमा पनि हामी सिकाउँछौँ र प्लस ट्रिटमेन्ट पनि सिकाउँछौँ एउटा त्यो पार्ट भयो भने. अर्को हामी यसको आपूर्तिको चक्रमा बस्नेहरूसित पनि हामी डिस्कस गर्छौँ, उहाँहरूको पनि च्यालेन्जेस हेर्छौँ, के छ समस्या कहाँ छ भनेर, त्यो एउटा पार्टमा गर्छौँ भने. अनि हाम्रा जति अरू हामी किनभने स्नेक बाइट चाहिँ हामी दुई तिनवटा मोडालिटीमा सञ्चालन गरेका छौँ. एउटा गभर्मेन्टको प्योर इन्टिटी आफ्नै ओन एन्टिटीबाट चाहिँ सर्भिस दिने भने, अर्को हामी नेपाल आर्मीसितको सहकार्यमा गरेका छौँ, अर्को हामी नेपाल प्रहरीसितमा पनि छ, र त्यस्तै हामीले रेड क्रसको सहकार्यमा पनि हामीले सञ्चालन गरेका छौँ. सो हामीले त्यहाँको मान्छेहरूलाई पनि बोलाइकन उहाँहरूलाई पनि कपासिटेट गर्छौँ, उहाँहरूलाई पनि नयाँ अहिलेको के छ त राष्ट्रिय उपचार पद्धति के हो त, अहिले के भन्छ त, डेटाले के देखाइरहेछ, कहाँ छ च्यालेन्ज, के गर्नुपर्ने भन्ने पार्टहरूमा पनि हामी त्यसरी चाहिँ समग्रमा. र इभन यो वर्ष त अब हामीले अलिकति एचएमआइएस भन्छौँ हामीले, हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, अब हामी त्यहाँ पनि अलिकति उहाँहरूसित पनि सहकार्यमा यो डेटाहरूलाई अझ मोर रोबस्ट कसरी बनाउन सकिन्छ भन्ने पार्टमा पनि योपालि उहाँहरूसित पनि सहकार्य गर्दैछ.
3: हजुर, यो सर्पदंश रोकथाममा अझ प्रभावकारी काम गर्न यो एउटा चिज अझ भइदिए हुन्थ्यो भन्ने कुनै त्यस्तो छ भने के हुन्थ्यो त्यो?
1: नेपालमा हामीले करिब करिब 90 प्रजाति भन्छौँ होइन, लगभग डिफ्रेन्ट स्टडीको डिफ्रेन्ट रिपोर्टहरू छ.
3: हजुर,
1: त्यसमध्ये 18-20 मात्रै विषालु सर्पहरू हाम्रो भेटिन्छन् भनेपछि त यदि 100 टोकाइमा हो, 100 टोकाइ 70 सर्पको टोकाई त अविखालु सर्पको टोकाइ हो. त्यो अविखालु सर्पको टोकाइमा त केही नगरे पनि निको हुन्छ, अलिकति सान्त्वना दिदिए मात्रै. तर जो 20 छ रियल, जसलाई चाहिँ एन्टिस्नेक भेनम नै चाहिने हो, त्यो मान्छे पनि अब यो हरायो के, यही 70 पछाडि लायो के, किनभने त्यो खालको ट्रेन्ड हो. त्यो मेरो चुनौती हो अहिलेको लागि, त्यसलाई मिनिमाइज गर्नु, त्यसलाई कसरी गर्न सक्छु मैले, त्यसलाई सक्छु त एकदम निमट्यान्न कसरी पार्न सक्छु, त्यो हो अहिलेको. त्यसमा मलाई चाहिँ कमन पब्लिकको, पत्रकारिता क्षेत्रका हाम्रा विज्ञहरूको, यसका सर्भिस प्रोभाइडरहरूको, पालिकाहरूको, प्रदेशको, इच एन्ड एभ्री इन्डिभिजुअलको, सबैको साथ सहयोगको चाहिँ आवश्यकता छ कि यस्ता मिथहरूलाई चिरौँ. नजिकको जहाँ हाम्रो स्नेक बाइटको सर्भिस प्रोभाइड गरिरहेको छ, यस्तो घटना घटेको क्रममा चाहिँ त्यहाँ गएर सर्भिस लिन मैले त निवेदन गर्छु. हरेक सर्पको टोकाइलाई चाहिँ ऊ नलिउँ, हेल्चेकमै नलिउँ, जाउँ, हामी घरमा डिसाइड नगरौँ, किन हाम्रो रिपोर्टहरूले पनि त्यो देखाइरहेको छ. हाम्रो मृत्युको चाहिँ 40% मृत्यु चाहिँ हाम्रो कम्युनिटीमा भइरहेको देखाइरहेछ तथ्याङ्कले. यदि साँच्चै नै गर्न सकिने हो भने त ती ठाउँमा जाउँ, चिरौँ ती चिजहरूलाई, ती काम गरौँ सँगै.
0: अहिले हामी सुन्दैछौँ सर्पदंश सम्बन्धी अन्तर्क्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश. हामीसँग हुनुहुन्छ डाक्टर हेमन्त चन्द्र ओझा र डाक्टर प्रकाश शाक्य. डाक्टर प्रकाश शाक्य, नेपालमा डब्ल्युएचओको सर्प सम्बन्धी कार्यक्रमहरू कसरी चलिरहेको छ?
2: डब्ल्युएचओको पर्सपेक्टिभलाई हेर्दा खेलियो भने स्नेक बाइट इन्भेनोमिङ भन्छौँ स्ट्यान्डर्ड टर्मिनोलोजी युज गर्दाखेरि, लाई चाहिँ उपेक्षित उष्ण प्रदेशीय रोग एन्टिटिज भनेर चाहिँ 2017 चाहिँ प्रायोरिटाइज गरेको, 2017 इन्क्लुड गरेको. त्यस पश्चात चाहिँ डब्ल्युएचओले विभिन्न स्ट्राटेजिक पार्टमा काम गरिरहेछ. ग्लोबल स्ट्राटेजी छ, हामीसँग रिजनल स्ट्राटेजी छ, र त्यही डब्ल्युएचओ ग्लोबल र रिजनल स्ट्राटेजीमा आधारित भएर डब्ल्युएचओ कन्ट्री अफिस नेपालले नेसनल प्रोग्राम मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसनलाई सपोर्ट गरिरहेको छ. एउटा मेजर पाटो हामीले काम गरिरहेको डब्ल्युएचओले अहिले चाहिँ यो क्यापासिटी बिल्डिङमा हो, विशेष गरी यो विभिन्न यो जहाँ स्नेक बाइटको बढी समस्या छ त्यो ठाउँका सर्पद सेन्टरहरूमा गएर चाहिँ अनसाइड कोचिङको पाटोहरू, त्यहाँको हेल्थ वर्करहरूलाई, त्यहाँको अरू स्टाफहरूलाई चाहिँ स्नेक बाइटको केस म्यानेजमेन्टमा कसरी चाहिँ दक्ष बनाउन सकिन्छ त्यो भन्ने पाटोमा, त्यो बाहेक अरू ट्रेनिङको पाटोहरूमा पनि सपोर्ट गरिरहेको छ. र एज अ टेक्निकल पार्टनर डब्ल्युएचओले चाहिँ जस्तो हामीसँग 2019 गाइडलाइन छ, स्नेक बाइट केस म्यानेजमेन्ट गाइडलाइन, त्यसमा पनि डब्ल्युएचओ सपोर्ट रहेको थियो, नेपाल सरकारसँग सहकार्य गरेर त्यो प्रकाशित भएको थियो. अब अलिक रिभाइज गर्ने बेला पनि भएको छ. अर्को पाटो भनेको स्ट्राटेजिक पाटोमा चाहिँ नेपालमा हामीसँग केस म्यानेजमेन्ट गाइडलाइन भए पनि प्रोग्राम रिलेटेड स्ट्राटेजी हामीले अझै पनि डकुमेन्टहरू बनाउन बाँकी छ, त्यसमा टेक्निकल सपोर्टहरू चाहिँ डब्ल्युएचओले गर्नेछ. त्यो बाहेक चाहिँ रोटरी नेपालसँगै पनि डब्ल्युएचओले सहकार्य गरिरहेको छ, विशेष गरी यो कम्युनिटीलाई इम्पावर गर्ने पाठोमा, जुन चाहिँ रोटरी नेपालसँग चाहिँ यो आइसी मटेरियलहरू बनाउने डिस्कसन फेजदेखि लिएर, प्लानिङ फेजदेखि लिएर इम्प्लिमेन्टेसन फेजमा पनि डब्ल्युएचओको कोलाबोरेटिभ रोल छ. र यसमा एउटा कुरो मैले के जोड्न चाहेँ भन्दाखेरि, जुन स्ट्राटेजिक डकुमेन्ट हामीले स्ट्राटेजी कुरा गरेँ मैले, ग्लोबल स्ट्राटेजीको एउटा मेजर पार्ट हो, त्यसको एउटा मेजर पिलर भनेको स्नेक बाइट अथवा सर्पदंशलाई कम गर्नको लागि त्यसको एउटा मेजर पिलर भनेको इन्गेजिङ एन्ड इम्पावरिङ कम्युनिटी. त्यो पार्टमा रोटरी नेपालले रोल खेलिरहेछ, त्यो इन्गेजिङ कम्युनिटीलाई अझ घनीभूत रूपमा लानलाई चाहिँ त्यो ठाउँमा पुगौँ, अझै हामीले नेपाल गभर्मेन्टको लिडरसिपमा डब्लुएचओ रोटरी नेपाल तथा अन्य पार्टनरहरू सहकार्य गरेर चाहिँ अझै त्यो कमिटी इन्गेजमेन्ट अझै रोल खेल्न चाहिँ बाँकी छ। हामी गरिरहेछौँ तर अझै पनि घनीभूत रूपमा चाहिँ त्यो कमिटी इन्गेजमेन्टमा हामीले रोल खेल्न बाँकी छ जस्तो लाग्छ।
3: डाक्टर साहबलाई मैले त्यसमा एउटा प्रश्न जोडेँ, के गर्यो भने चाहिँ कम्युनिटी इङ्गेजमेन्ट भएको मानिन्छ ताकि चाहिँ समुदाय चाहिँ इङ्गेज पनि भयो अलि उसले आफ्नोत्व पनि लिने यो आफ्नो कार्यक्रम हो भनेर के हुनुपर्छ त्यसमा?
2: जस्तो हाम्रो सर्पदंशबाट जुन मृत्युको कुराहरू छ नि त्यसमा चाहिँ के कारणले मृत्यु भइरहेछ भन्दाखेरि सर्पदंश भइसकेपछि समयमा अस्पताल नपुग्ने, समयमा एन्टी स्नेक भनेर नपाउने, उपचार नपाउने, सर्पदंश भइसकेपछि सुरुमा उहाँहरू ट्रेडिसनल हिलरमा जाने, स्नेक चार्मर्सहरूमा जाने, भनेको त्यहाँनिर चाहिँ सर्पदंश हुने बित्तिकै तुरन्त हस्पिटल जानुपर्छ भन्ने कम्युनिटीलाई रियलाइज नभएको एउटा पोइन्ट हो। त्यसलाई चाहिँ हामीले इन्टरभेन गर्नको लागि चाहिँ समुदायमा लाने कार्यक्रमहरू, एउटा कार्यक्रम जस्तो रोटरीले गरिरहेको छ, एफएमबाट म्यासेज दिने, विभिन्न पोस्टर्स प्याम्पलेटहरूबाट म्यासेज दिने, त्यसरी त्यो एउटा कार्यक्रम हो। तर हामी आफै यदि त्यहाँको लोकल हेल्थ वर्कर्सहरू हुनसक्छ, त्यो तपाईँको फेमिल कम्युनिटी हेल्थ भोलिन्टियर्सहरू हुनसक्छ, जुन चाहिँ हाम्रो कम्युनिटीको प्रत्येक वार्ड वार्डमा फिमेल कम्युनिटी हेल्थ भोलिन्टियर्सको राम्रो पाउँछ, उहाँहरूलाई सेन्सिटाइज गरेर उहाँको थ्रुबाट कम्युनिटीलाई सेन्सिटाइज गर्न सकिन्छ, एउटा पाटो। अर्को हाम्रो सर्पदंश सेन्टरहरू छ, त्यहाँको उहाँको त्यहाँको हेल्थ वर्कको थ्रुबाट सेन्सिटाइज गर्ने अर्को पाटो। ट्रेडिसनल हिलर्सहरू अथवा स्नेक चार्मर्सहरू जो चाहिँ हाम्रो कम्युनिटी अभिन्न अङ्ग हो, उहाँहरूलाई नै सेन्सिटाइज गरेर उहाँको थ्रुबाट पनि कम्युनिटीलाई चाहिँ यो बारेमा अवेर गर्न सकिन्छ।
0: यसलाई अझ तपाईँले भने जस्तै घनीभूत गर्नको लागि डब्लुएचओको कमिटमेन्ट के छ त?
2: डब्लुएचओको म्यान्डेट भनेको नेसनल प्रोग्रामलाई सपोर्ट गर्ने हो। डेफिनेटली नेसनल प्रोग्राम स्नेक बाइट सर्पदंशको प्रिभेन्सन ट्रिटमेन्टमा अरू पार्टनर्सहरूको सपोर्ट होला, र त्यसमा चाहिँ टेक्निकल सपोर्ट गर्ने काम चाहिँ डब्लुएचओले गर्छ, किनकि एज अ टेक्निकल पार्टनर त्यसको लागि आवश्यक गाइडलाइन्सहरू के हुनसक्छ, त्यसको लागि स्ट्राटेजीहरू, अरू कन्ट्रीको एक्सपिरियन्स के हुनसक्छ, त्यसलाई हामीले चाहिँ नेसनल प्रोग्राममा कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ, हाम्रो त्यो कुराहरूमा चाहिँ डब्लुएचओले सपोर्ट गर्छ।
0: डब्लुएचओ नेपालका डाक्टर प्रकाश साकेलले भन्नुभए जस्तै डब्लुएचओको प्रमुख कार्य भनेको नेपालको राष्ट्रिय कार्यक्रमलाई सहयोग गर्ने हो। साथै डब्लुएचओले रोटरी क्लब अफ काठमाडौँ मिड टाउनको सर्पदंश अभियानमा प्राविधिक सहयोग गर्दै समुदायलाई संलग्न गराई सर्पदंश सम्बन्धी आवश्यक जनचेतना फैलाउने कार्य जस्तै अनसाइट कोचिङ र स्वास्थ्य कर्मीहरूलाई सर्पदंश सम्बन्धी दक्ष बनाउने तालिमहरू पनि दिँदै आएको छ। जाँदा जाँदै केही छ डाक्टर ओझाको भनिदिनुहोस् न।
1: एउटा के भन्छ भने एउटा भनाइ छ कि हेल्प अस टु हेल्प यु भन्छ। कम्युनिटीलाई हेल्प गर्नलाई कम्युनिटीले पनि हामीलाई हेल्प गर्नु पर्यो। कम्युनिटीको प्रब्लम चाहिँ के हो भनेर कम्युनिटीले भन्नु पर्यो, त्यहाँका च्यालेन्जेस के छन्। र अर्को एउटा पार्टमा उहाँले टच गर्नुभयो यो ट्रेडिसनल हिलर्सहरू लुजिङ अ बिजनेस भन्छ। सो लुजिङ अ बिजनेसमा कहिलेकाहीँ के हुन्छ भनेपछि त्यसले हामीलाई सपोर्ट नगर्न सक्छ त्यो क्षेत्रले। सो अहिले अबको निड के हो भने त्यो क्षेत्रलाई पनि विन विनमा हामीले राख्ने हो, भनेपछि त्यो पपुलेसनलाई हामीले कन्फिडेन्समा लिनु पर्यो। अब हामी चाहिँ उहाँहरूलाई सम्झाउने कोसिस गर्छौँ, हामीले यो फ्याक्ट भन्ने हो कि यो हो वास्तविकता, उहाँहरूको थ्रुबाट त्यो हामीले त्यस्ता प्रयोग नेपालमा गरेको छ, बाल मृत्यु दरहरूलाई नियन्त्रण गर्नलाई हामीले यी उपायहरू अप्नाएका पनि छौँ। सर्वप्रथम चाहिँ एकदम संवेदनशील विषयवस्तु छ। हामीले स्नेक बाइटको नेपालमा स्नेक बाइट भएको पूर्वी नेपालमा गरेको अध्ययनले हामीलाई के देखाइरहेछ भने 40% समुदायमा र 40% ट्राभलको दौरानमा चाहिँ मृत्यु भएको देखाइरहेछ। 20% जति हाम्रो हेल्थ सेन्टरहरूमा छ, त्यसको धेरै जस्तो मृत्युहरू चाहिँ लेट रिच भएको कारणले छ। जब भेनम चारैतिर फैलिसकेर त्यसलाई रिभर्ट ब्याक गर्न अलिकति गाह्रो हुने स्टेजहरूमा, किनभने किडनीहरूलाई प्रब्लम भइसकेको, अरू ब्लडहरूमा समस्याहरू भइरहेको, किनभने क्लटिङ हुन्छ, कतै ब्लिडिङ हुन्छ, यो सबैले गर्दाखेरि चाहिँ, तर वर्कआउट गर्ने हाम्रो एरियाहरू छ होइन, यो भयो। अर्को चाहिँ एउटा अर्को पनि सँगसँगै मैले लास्टमा जाँदा जाँदै के पनि भन्छु, आफू बस्ने वरिपरि चाहिँ थाहा पाउनु पर्यो, किनभने सर्प कहाँ बस्न सक्छ, सर्प के हुनसक्छ भने, त्यही भएर नो योर प्लेस। जस्तो अहिले गर्मी हुन्छ, सहन सकिँदैन, बाहिर सुतिन्छ, राति टोकाइमा परिन्छ, सर्पको खेतबारीमा गइन्छ, रात आधा रातमा हेरिन्छ, टोकाइमा परिन्छ, अनि त्यसलाई फेरि ए केही पनि होइन यो सर्प भन्यो, पानीले पखाल्ने या त्यतिकै छोडेर हिँड्ने। घरका छेउमा दाउराका च्याङ लगाइएको हुन्छ, भेट्दै नरी नटकटकाई केही नगरिकन दाउरा च्याट्ट समात्ने हुन्छ। घरभित्रै हामीले मुसाहरूलाई आउने पुवालहरू छोडिदिएका हुन्छौँ। घरकै नजिकै या घरभित्रै हामीले कुखुराहरू या सर्पको आहाराहरू राखेका हुन्छौँ, भ्यागुता यावत कुराहरू। त्यही भएर आफ्नो वरिपरि सर्प नआउन दिने चाहिँ वातावरण कसरी सिर्जना गर्ने भने, त्यो परिवारको जिम्मेवारी हो, त्यो व्यक्तिको जिम्मेवारी, त्यो घरको जिम्मेवारी हो, हरेकको भूमिका छ,
3: आफ्नै जिम्मेवारी पनि,
1: आफ्नो जिम्मेवारी छ।
0: डाक्टर निर्मल रिजाल, सर्पदंश अभियानका लागि रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले के कस्ता जनचेतनामूलक कामहरू गरिरहनु भएको छ बताइदिनुहोस् न।
3: रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले सन् 2019 काठमाडौँमा एउटा बृहत अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो सर्पदंशको बारेमा, जहाँ चाहिँ विभिन्न मुलुकका विज्ञ वरिष्ठ जनस्वास्थ्य अधिकृतहरू अस्ट्रेलियादेखि, युकेदेखि, हाम्रो इन्डिया, बङ्गलादेश, नेपाल, सबै मुलुकका विज्ञहरूलाई जम्मा पारेर एउटा सम्मेलन गरेको थियो। त्यो सम्मेलनको निचोड चाहिँ अन्तमा के आयो भन्दा, जनचेतनाको अभावका कारणले धेरै मानिसहरू चाहिँ सर्पदंशको जोखिममा पर्छन्, त्यस्तो जनचेतना हुँदो हो त उनीहरू त्यो सर्पदंशबाट बच्न सक्थे, र सर्पदंश नहुने हो भने त मृत्यु पनि हुने सम्भावना कम हुँदै जान्छ। सो त्यस्तो किसिमको सन्देश सहित त्यो अन्तर्राष्ट्रिय सम्मेलन सिद्धियो, जसका आधारमा रोटरी क्लब अफ काठमाडौँ मिताउले चाहिँ एउटा परियोजना निर्माण गर्यो, र त्यो परियोजनाको चाहिँ अहिले 4 वर्ष एउटा अभियानको रूपमा अहिले चाहिँ त्यसमा काम भइराखेको छ, र त्यसमध्ये चाहिँ विभिन्न जनहितमा जारी रेडियो सन्देशहरू 11 छन्, जसमध्ये 5 चाहिँ रोकथामलाई टार्गेट गरेर गरिएको छ, त्यस्तै गरी 5 चाहिँ उपचार, ती मध्ये एउटा चाहिँ सर्पहरू चाहिँ पर्यावरणका अभिन्न अङ्ग हुन् भन्ने सहितको छ भने, 11 एउटा सन्देश चाहिँ बडा महत्त्वपूर्ण चाहिँ, सर्पले टोकिहाले के गर्ने त भन्ने एउटा एकदमै महत्त्वपूर्ण चाहिँ त्यसमा लिनुपर्ने कदमहरू के हुन् त भन्ने एउटा चाहिँ जनहितमा जारी सन्देशले चाहिँ त्यो कुरा चाहिँ बुझाउन कोसिस गर्छ। यसै गरी रेडियो कार्यक्रमहरू छन्, छोटो सन्देश र रेडियो कार्यक्रमहरू मुलुकभरि 41 एफएम रेडियोबाट चाहिँ प्रसारित हुने गर्दछन्। त्यसै गरी हामीले सामाजिक सञ्जालबाट पनि यी सबै सन्देशहरूलाई चाहिँ सामाजिक सञ्जाल जस्तो फेसबुकबाट, युट्युबबाट, इन्स्टाग्रामबाट पनि हामीले यी सन्देशहरू धेरै ठाउँमा पुर्याउन सक्यौँ भने, विशेष गरी युवाहरू जो चाहिँ सामाजिक सञ्जाल प्रयोग गर्छन् उनीहरू जागृत हुन सक्छन् भन्ने चाहिँ धारणा हो। त्यस पछाडि पोस्टरहरू छ, र पोस्टर पनि दुईतिर प्रिन्टेड छ, एकतिर चाहिँ हामीले रोकथामका सन्देशहरू दिएका छौँ भने अर्कोतिर चाहिँ उपचारको सन्देशहरू चाहिँ त्यसमा राखेका छौँ, र यी सबै चाहिँ 5 भाषामा नेपालीमा छँदैछ, त्यस बाहेक चाहिँ मैथिली, भोजपुरी, अवधी र पश्चिमी थारू भाषामा चाहिँ छ। अब म लास्टमा फेरि एकपल्ट सम्झाउन चाहन्छु, हाम्रो वेबसाइट www.snakebitenepal.org, यो वेबसाइटमा यी अघि मैले भनेका सबै सामग्रीहरू पनि भेट्न सकिन्छ। त्यसबाहेक यो सर्पदंश भएर उपचार गर्नुपर्ने एन्टिभेनम सेन्टर्सहरूको फोन नम्बर, त्यो कहाँ हो, त्यो कुन ठाउँमा छ, त्यहाँको सम्पर्क व्यक्ति को हो, यी सबै कुराहरू त्यसमा चाहिँ विस्तृत रूपमा दिएको छ। त्यो वेबसाइटमा अझ अरू धेरै कुराहरू छन्, अनुसन्धानहरू भएका त्यसको बारेमा छ, आर्टिकल्सहरू न्युज पेपरमा अथवा पत्र पत्रिकामा आएका आर्टिकलहरू, स्वास्थ्य मन्त्रालयले अथवा विश्व स्वास्थ्य संगठनले निकालेका प्रकाशनहरू सर्पदंश सम्बन्धी, यी सबै कुराहरू त्यहाँ भेट्न सकिन्छ। विद्यार्थी अथवा शोधकर्ता जसले अनुसन्धानहरू गर्नुहुन्छ उहाँहरूको लागि पनि यो वेबसाइट चाहिँ असाध्यै महत्त्वपूर्ण रहने गर्छ। र यो परियोजना चाहिँ अन्तर्राष्ट्रिय रोटरी इन्टरनेसनलको चाहिँ रोटरी फाउन्डेसन भन्ने छ, त्यहाँको एउटा ग्लोबल ग्रान्टले सम्भव भएको हो, र उहाँहरूलाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ।
0: आजको यस रेडियो कार्यक्रम जीवन सन्देशमा आफ्नो अमूल्य समय दिई यस छलफलमा सहभागी भइदिनु भएकोमा हाम्रा विज्ञहरूप्रति हार्दिक आभार तथा धेरै धेरै धन्यवाद दिँदै अब सुनौ यो जानकारीमूलक रेडियो सन्देश।
4: ओहो, तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
5: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजो लगिदिन पर्ने थियो।
4: सकिनै लाग्यो आमा लिपपोत गरेर।
5: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
4: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या हो?
5: हो, पुरिदिनु पर्यो।
4: ओया, आमा लौ न, मलाई सर्पले पो टोक्यो।
5: लौ न, खोइ खोइ कहाँ टोक्यो छोरी?
4: यहाँ दाहिने हातमा टोक्यो आमा।
5: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
6: के भयो काकी?
5: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
6: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
5: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
6: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी। अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
5: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
6: हुन हुन काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
5: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
6: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जङ्गली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
5: बुझे बाबु।
6: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिट्टोभन्दा छिट्टो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिट्टो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
5: हुन्छ हुन्छ बाबु।
6: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानलाई।
5: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रमेश आइसक्यो।
6: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त। चाँडोभन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
5: ए हस् हस् बाबु।
0: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
7: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
0: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ। यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ। आफ्नो वरिपरि सर्प नआउन दिनको लागि आफ्नो घर वरिपरि सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसका लागि परिवारका हरेक सदस्यको भूमिका महत्त्वपूर्ण रहन्छ। साथसाथै सर्पदंशको न्यूनीकरणको लागि समुदाय पनि जागरूक हुनपर्छ भन्दै आगामी साता अरू विज्ञ व्यक्तिहरूसँगको छलफल लिएर आउने वाचा गर्दै आजको यस प्रस्तुतिबाट सहकर्मी साथीहरूसँगै म अचला पनि बिदा हुन्छु। नमस्ते।
8: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
10: एखन अपने सब सुन रहल छी भोरकवा।

पेन्सिल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एन्सेल एपमा क्लेम गर्नुहोस्। एन्सेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एन्सेल नेपालकै लागि।

कुलओयलको 2 मिनेटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुलओयल, चिसो चिसो कुल कुल।

वर्षौंदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित बजरंग स्टीलको टीएमटी शर्ट आइभन एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीसम्म ढुक्क हुनुहोस्। बजरंग स्टील, शक्तिको नयाँ अवतार।

एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।

वर्षौंदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बजरंग स्टीलको TMT छड, आइभन एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौंसम्म ढुक्क हुनुहोस्। बजरंग स्टील, शक्तिको नयाँ अवतार।

0: प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता जहिले पनि जहाँ पनि
3: क्यास फिर्ता लिनुभयो त
0: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि।

आफ्नो कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

वर्षौंदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित बजरंग स्टीलको टीएमटी छड, आइबीएम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। बजरंग स्टील, शक्तिको नयाँ अवतार।

0: यो बाढीको मौसममा सजग हुनुहोस्, सुरक्षित रहनुहोस्। बाढी जुनसुकै बेला आउन सक्छ, प्रतिकारका लागि तयार रहनुहोस्। जल तथा मौसम विज्ञान विभाग डिएचएमले नेपालका अधिकांश भागमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ, जसका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्छ। सजग रही आवश्यक जानकारी लिनुहोस् र स्थानीय सूचनाहरूको पालना गर्नुहोस्। तपाईँको सुरक्षा यिनै कुरामा भर पर्छ।
1: बाढीको जोखिम भएमा यी उपायहरू अप्नाउनुहोस्।
0: जल तथा मौसम विज्ञान विभाग डिएचएम, वडा कार्यालय, स्थानीय सरकार तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी जिम्मेवार व्यक्तिहरूबाट प्राप्त बाढी सम्बन्धी जानकारी र चेतावनीहरूलाई ध्यानपूर्वक सुन्नुहोस् र त्यसअनुसार उपयुक्त कदम चाल्नुहोस्।
1: नजिकका नदी र खोला नालामा पानीको सतह नियमित रूपमा अनुगमन गर्नुहोस्।
0: यदि तपाईँ नदी किनार वा बाढी प्रभावित क्षेत्रमा बस्नुहुन्छ भने सुरक्षित आश्रय स्थल वा उच्च स्थानहरू पहिचान गर्नुहोस् र त्यहाँ सुरक्षित तरिकाले निस्किन सकिने बाटोहरू खोज्नुहोस्।
1: चेतावनी जारी भएमा ढिलो नगरी तुरन्तै सुरक्षित स्थानमा जान तयार रहनुहोस्।
0: अत्यावश्यक सामग्रीहरू जस्तै टर्च लाइट, मोबाइल फोन, चार्जर, औषधि, सुक्खा खानेकुरा, सफा पिउने पानी, नगद र परिचय खुल्ने कागजातहरू जस्तै नागरिकता, राहदानी वा अन्य आवश्यक प्रमाणपत्रहरू एउटा झटपट झोलामा तयारी अवस्थामा राख्नुहोस्।
1: झटपट झोलालाई घरभित्र सजिलै देखिने र तुरुन्तै लैजान सकिने स्थानमा राख्नुहोस्।
0: आफ्नो सम्पत्तिको सुरक्षा गर्नुहोस्। सम्भव भएमा बहुमूल्य वस्तु र चौपायाहरूलाई उच्च स्थानमा सार्नुहोस्। अरूलाई पनि मद्दत गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग गर्नुहोस्। गर्भवती, सुत्केरी र स्तनपान गराइरहेका आमाहरूका लागि सुरक्षित बसोबासको व्यवस्था गर्नुहोस्। उनीहरूका लागि सकेसम्म छुट्टै र सुरक्षित शौचालयको प्रबन्ध मिलाउनुहोस्।
1: विपदपछि हुन सक्ने सर्पदंश तथा पानीजन्य संक्रामक रोगले निम्त्याउन सक्ने स्वास्थ्य जोखिमप्रति सचेत रहनुहोस्।
0: यो सूचना तपाईँका साथी, परिवार र छिमेकीहरूसँग पनि बाँड्नुहोस्।
1: बाढी ढोकामा आइपुग्नु अघि नै तयार रहौ, आजैदेखि सतर्क रहौ।
0: यो सन्देश अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड अन्तर्गतको हाई ग्रिड परियोजनाबाट अस्ट्रेलियन सरकार र सबल नेपालको सहयोगमा प्रसारण गरिएको हो।
1: चेतावनीहरू सुन्नुहोस्, द्रुत कदम चाल्नुहोस्, सुरक्षित रहनुहोस्।

0: प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता जहिले पनि जहाँ पनि
3: क्यास फिर्ता लिनु भए त
0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

कुलोइलको 2 मिनेटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुलोइल, चिसो चिसो कुल कुल।

वर्षौंदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित बजरंग स्टीलको टीएमटी छड, आईबीएम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। बजरंग स्टील, शक्तिको नयाँ अवतार।

0: extreme energy drink.
1: अहिले सुन्दै हुनुहुन्छ मरुको एफएम 92.8 मेगाहर्जमा।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: यो बाढीको मौसममा सजग हुनुहोस्, सुरक्षित रहनुहोस्। बाढी जुनसुकै बेला आउन सक्छ, प्रतिकारका लागि तयार रहनुहोस्। जल तथा मौसम विज्ञान विभाग डिएचएमले नेपालका अधिकांश भागमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ, जसका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्छ। सजग रही आवश्यक जानकारी लिनुहोस् र स्थानीय सूचनाहरूको पालना गर्नुहोस्। तपाईँको सुरक्षा यिनै कुरामा भर पर्छ।
1: बाढीको जोखिम भएमा यी उपायहरू अप्नाउनुहोस्।
0: जल तथा मौसम विज्ञान विभाग डिएचएम, वडा कार्यालय, स्थानीय सरकार तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी जिम्मेवार व्यक्तिहरूबाट प्राप्त बाढी सम्बन्धी जानकारी र चेतावनीहरूलाई ध्यानपूर्वक सुन्नुहोस् र त्यसअनुसार उपयुक्त कदम चाल्नुहोस्।
1: नजिकका नदी र खोला नालामा पानीको सतह नियमित रूपमा अनुगमन गर्नुहोस्।
0: यदि तपाईँ नदी किनार वा बाढी प्रभावित क्षेत्रमा बस्नुहुन्छ भने सुरक्षित आश्रय स्थल वा उच्च स्थानहरू पहिचान गर्नुहोस् र त्यहाँ सुरक्षित तरिकाले निस्किन सकिने बाटोहरू खोज्नुहोस्।
1: चेतावनी जारी भएमा ढिलो नगरी तुरन्तै सुरक्षित स्थानमा जान तयार रहनुहोस्।
0: अत्यावश्यक सामग्रीहरू जस्तै टर्च लाइट, मोबाइल फोन, चार्जर, औषधि, सुक्खा खानेकुरा, सफा पिउने पानी, नगद र परिचय खुल्ने कागजातहरू जस्तै नागरिकता, राहदानी वा अन्य आवश्यक प्रमाणपत्रहरू एउटा झटपट झोलामा तयारी अवस्थामा राख्नुहोस्।
1: झटपट झोलालाई घरभित्र सजिलै देखिने र तुरुन्तै लैजान सकिने स्थानमा राख्नुहोस्।
0: आफ्नो सम्पत्तिको सुरक्षा गर्नुहोस्। सम्भव भएमा बहुमूल्य वस्तु र चौपायाहरूलाई उच्च स्थानमा सार्नुहोस्। अरूलाई पनि मद्दत गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग गर्नुहोस्। गर्भवती, सुत्केरी र स्तनपान गराइरहेका आमाहरूका लागि सुरक्षित बसोबासको व्यवस्था गर्नुहोस्। उनीहरूका लागि सकेसम्म छुट्टै र सुरक्षित शौचालयको प्रबन्ध मिलाउनुहोस्।
1: विपदपछि हुन सक्ने सर्पदंश तथा पानीजन्य संक्रामक रोगले निम्त्याउन सक्ने स्वास्थ्य जोखिमप्रति सचेत रहनुहोस्।
0: यो सूचना तपाईँका साथी, परिवार र छिमेकीहरूसँग पनि बाँड्नुहोस्।
1: बाढी ढोकामा आइपुग्नु अघि नै तयार रहौ, आजैदेखि सतर्क रहौ।
0: यो सन्देश अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड अन्तर्गतको हाई ग्रिड परियोजनाबाट अस्ट्रेलियन सरकार र सबल नेपालको सहयोगमा प्रसारण गरिएको हो।
1: चेतावनीहरू सुन्नुहोस्, द्रुत कदम चाल्नुहोस्, सुरक्षित रहनुहोस्।
2: एनसेल प्याक किन्नु भयो त, शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

आफ्नो कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

वर्षौंदेखि को अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित बजरंग स्टील को TMT छड आईबीएम एंगल र च्यानलहरु प्रयोग गरी शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। बजरंग स्टील, शक्ति को नया अवतार।

0: এখন ভৰকুৱা এফএম দিনকে তিন বাজল।
1: यो बाढीको मौसममा सजग हुनुहोस्, सुरक्षित रहनुहोस्। बाढी जुनसुकै बेला आउन सक्छ, प्रतिकारका लागि तयार रहनुहोस्। जल तथा मौसम विज्ञान विभाग डिएचएमले नेपालका अधिकांश भागमा औसत भन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ, जसका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्छ। सजग रही आवश्यक जानकारी लिनुहोस् र स्थानीय सूचनाहरूको पालना गर्नुहोस्। तपाईँको सुरक्षा यिनै कुरामा भर पर्छ।
0: बाढीको जोखिम भएमा यी उपायहरू अप्नाउनुहोस्।
1: जल तथा मौसम विज्ञान विभाग डिएचएम, वडा कार्यालय, स्थानीय सरकार तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी जिम्मेवार व्यक्तिहरूबाट प्राप्त बाढी सम्बन्धी जानकारी र चेतावनीहरूलाई ध्यानपूर्वक सुन्नुहोस् र त्यस अनुसार उपयुक्त कदम चाल्नुहोस्।
0: नजदिकका नदी र खोला नालामा पानीको सतह नियमित रूपमा अनुगमन गर्नुहोस्।
1: यदि तपाईँ नदी किनार वा बाढी प्रभावित क्षेत्रमा बस्नुहुन्छ भने सुरक्षित आश्रय स्थल वा उच्च स्थानहरू पहिचान गर्नुहोस् र त्यहाँ सुरक्षित तरिकाले निस्किन सकिने बाटोहरू खोज्नुहोस्।
0: चेतावनी जारी भएमा ढिलो नगरी तुरन्तै सुरक्षित स्थानमा जान तयार रहनुहोस्।
1: अत्यावश्यक सामग्रीहरू जस्तै टर्च लाइट, मोबाइल फोन, चार्जर, औषधि, सुक्खा खानेकुरा, सफा पिउने पानी, नगद र परिचय खुल्ने कागजातहरू जस्तै नागरिकता, राहदानी वा अन्य आवश्यक प्रमाणपत्रहरू एउटा झटपट झोलामा तयारी अवस्थामा राख्नुहोस्।
0: झटपट झोलालाई घरभित्र सजिलै देखिने र तुरुन्तै लैजान सकिने स्थानमा राख्नुहोस्।
1: आफ्नो सम्पत्तिको सुरक्षा गर्नुहोस्। सम्भव भएमा बहुमूल्य वस्तु र चौपायाहरूलाई उच्च स्थानमा सार्नुहोस्। अरूलाई पनि मद्दत गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग गर्नुहोस्। गर्भवती, सुत्केरी र स्तनपान गराइरहेका आमाहरूका लागि सुरक्षित बसोबासको व्यवस्था गर्नुहोस्। उनीहरूका लागि सकेसम्म छुट्टै र सुरक्षित शौचालयको प्रबन्ध मिलाउनुहोस्।
0: विपदपछि हुन सक्ने सर्पदंश तथा पानीजन्य संक्रामक रोगले निम्त्याउन सक्ने स्वास्थ्य जोखिमप्रति सचेत रहनुहोस्।
1: यो सूचना तपाईँका साथी, परिवार र छिमेकीहरूसँग पनि बाँड्नुहोस्।
0: बाढी ढोकामा आइपुग्नु अघि नै तयार रहौं, आजैदेखि सतर्क रहौं।
1: यो सन्देश अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड अन्तर्गतको हाई ग्रिड परियोजनाबाट अस्ट्रेलियन सरकार र सबल नेपालको सहयोगमा प्रसारण गरिएको हो।
0: चेतावनीहरू सुन्नुहोस्, द्रुत कदम चाल्नुहोस्, सुरक्षित रहनुहोस्।
2: ये दीदी, देह भारी छे आ डाँड़ पीठ से दुखाइए, कोन उपाय करबे?
3: बहुत पुरान आ अनुभवी छे डॉक्टर दिलीप कुमार सा, अपने घर में सेवा दे रहल छे, चलू न ओते जांच करा दे छी।
4: अब अपने भवन राजविराज में गजेंद्र नारायण सिंह सर माथांचल अस्पताल में कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डॉक्टर दिलीप कुमार शाह टीचिंग अस्पताल काठमांडू MD
5: प्रसूति आ स्त्री रोग संबंधी संपूर्ण जांच आ इलाज करैत अछि।
4: सेवा आ सुविधा सब
5: बच्चादानी खसनाई के ऑपरेशन सेवा,
3: गर्भवती महिला जांच,
5: स्त्री रोग,
3: लिकोरिया,
5: महिनावारी गड़बड़ी,
3: पीठ
5: आ डाँड़ दुखेनाई,
3: पेशाब जलन,
5: मांस बढ़नाई,
3: निसंतान दंपति के परीक्षण,
5: IUI सेवा,
3: वीडियो एक्सरे,
4: आधुनिक लैब के संगे फार्मेसी सेवा उपलब्ध
3: अवश्य सेवा के मौका देल जाए।
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डॉक्टर दिलीप कुमार शाह, राजविराज, हनुमान नगर रोड, साबिक जन स्वास्थ्य ऑफिस से पूर्व छिन्नमस्ता अस्पताल के सामने दक्षिण साइड।
3: मोबाइल
4: 9816 77985 आ 9817 89133।

पेन्सिल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एन्सेल एपमा क्लेम गर्नुहोस्। एन्सेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एन्सेल नेपालकै लागि।

नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता जहिले पनि जहाँ पनि
3: क्यास फिर्ता लिनु भए त
0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

सालदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बजरङ स्टिलको TMT छड, आइबीएम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौँसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

कुल ओइलको दुई मिनटको मालिस लिएर छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल

0: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
1: सप्तरी जिल्ला लगायत मध्य प्रदेशको विभिन्न जिल्लामा देखिएको जापानिज इन्सेफ्लाइटिस मस्तिष्क ज्वरो सम्बन्धी स्वास्थ्य कार्यालय सप्तरीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने एक गम्भीर रोग हो। यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट सर्दछ। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई पनि लाग्न सक्दछ, तर धेरै जसो 15 वर्ष मुनिका बालबालिकामा देखिने गर्दछ। हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूबाट लामखुट्टेमा र त्यसपछि मानिसमा यो रोग सर्दछ। यो रोगको प्रकोप विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ। यदि कसैलाई उच्च ज्वरो आउने, बेसरी टाउको दुख्ने, बेहोस हुने, घाँटी अररो वा कडा हुने, कम्पन हुने वा पक्षघात हुने जस्ता लक्षणहरू देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला। समयमा उपचार नभएमा यो रोगबाट बिरामीको मृत्यु समेत हुन सक्दछ। यस रोगबाट बच्ने प्रमुख उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो। त्यसैले घर बाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको लुगा लगाउनुहोस्। सधैँ झुलभित्र मात्रै सुत्नुहोस्। हाँस, कुखुरा, सुँगुर, बङ्गुर, घोडा जस्ता घरपालुवा चराचुरुङ्गी र जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा सुरक्षित तरिकाले पाल्नुहोस्। घरको झ्याल ढोकामा जाली लगाउनुहोस्। पानी जम्ने ठाउँमा लामखुट्टे हुर्कने हुँदा घरको वरिपरि पानी जम्ने खाल्डाखुल्डीहरू पुर्नुहोस्। लामखुट्टे भगाउने धूप वा मलमको सधैँ प्रयोग गर्नुहोस्। साथै यो रोगबाट बच्नका लागि 12 महिनाको उमेरमा नेपाल सरकारले दिने जेई विरुद्धको खोप अनिवार्य रूपमा लगाउनु पर्दछ। यदि समुदायमा यो खोप लिनको लागि छुटेका बालबालिकाहरू छन् भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउन सकिन्छ।
1: यस रोग सम्बन्धी थप जानकारीका लागि नजिकैको स्वास्थ्य संस्था, स्वास्थ्य कार्यालय सप्तरी राजविराज वा निशुल्क हटलाइन नम्बर 1115 समेत फोन गरेर बुझ्न सकिन्छ।
3: रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।

सालदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बजरङ स्टिलको TMT छड, आई बीम, एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: प्याकेटभित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता जहिले पनि जहाँ पनि
3: क्यास फिर्ता लिनुभयो त
0: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: कुलो एल्को दुई मिनटको मालिस लिएर छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुलो एल चिसो चिसो कुल कुल
1: उपहार
2: जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्ट्स।

0: रङबहार
1: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
0: घर रङ्गाऊ खुसी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्स

0: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: रंग बहार रंग बहार
2: बर्जर संगै उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
1: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।

0: यो बाढीको मौसममा सजग हुनुहोस्, सुरक्षित रहनुहोस्। बाढी जुनसुकै बेला आउन सक्छ, प्रतिकारका लागि तयार रहनुहोस्। जल तथा मौसम विज्ञान विभाग डिएचएमले नेपालका अधिकांश भागमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ, जसका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्छ। सजग रही आवश्यक जानकारी लिनुहोस् र स्थानीय सूचनाहरूको पालना गर्नुहोस्। तपाईँको सुरक्षा यिनै कुरामा भर पर्छ।
1: बाढीको जोखिम भएमा यी उपायहरू अप्नाउनुहोस्।
0: जल तथा मौसम विज्ञान विभाग डिएचएम, वडा कार्यालय, स्थानीय सरकार तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी जिम्मेवार व्यक्तिहरूबाट प्राप्त बाढी सम्बन्धी जानकारी र चेतावनीहरूलाई ध्यानपूर्वक सुन्नुहोस् र त्यसअनुसार उपयुक्त कदम चाल्नुहोस्।
1: नजिकका नदी र खोला नालामा पानीको सतह नियमित रूपमा अनुगमन गर्नुहोस्।
0: यदि तपाईँ नदी किनार वा बाढी प्रभावित क्षेत्रमा बस्नुहुन्छ भने सुरक्षित आश्रय स्थल वा उच्च स्थानहरू पहिचान गर्नुहोस् र त्यहाँ सुरक्षित तरिकाले निस्किन सकिने बाटोहरू खोज्नुहोस्।
1: चेतावनी जारी भएमा ढिलो नगरी तुरन्तै सुरक्षित स्थानमा जान तयार रहनुहोस्।
0: अत्यावश्यक सामग्रीहरू जस्तै टर्च लाइट, मोबाइल फोन, चार्जर, औषधि, सुक्खा खानेकुरा, सफा पिउने पानी, नगद र परिचय खुल्ने कागजातहरू जस्तै नागरिकता, राहदानी वा अन्य आवश्यक प्रमाणपत्रहरू एउटा झटपट झोलामा तयारी अवस्थामा राख्नुहोस्।
1: झटपट झोलालाई घरभित्र सजिलै देखिने र तुरुन्तै लैजान सकिने स्थानमा राख्नुहोस्।
0: आफ्नो सम्पत्तिको सुरक्षा गर्नुहोस्। सम्भव भएमा बहुमूल्य वस्तु र चौपायाहरूलाई उच्च स्थानमा सार्नुहोस्। अरूलाई पनि मद्दत गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग गर्नुहोस्। गर्भवती, सुत्केरी र स्तनपान गराइरहेका आमाहरूका लागि सुरक्षित बसोबासको व्यवस्था गर्नुहोस्। उनीहरूका लागि सकेसम्म छुट्टै र सुरक्षित शौचालयको प्रबन्ध मिलाउनुहोस्।
1: विपदपछि हुन सक्ने सर्पदंश तथा पानीजन्य संक्रामक रोगले निम्त्याउन सक्ने स्वास्थ्य जोखिमप्रति सचेत रहनुहोस्।
0: यो सूचना तपाईँका साथी, परिवार र छिमेकीहरूसँग पनि बाँड्नुहोस्।
1: बाढी ढोकामा आइपुग्नु अघि नै तयार रहौ, आजैदेखि सतर्क रहौ।
0: यो सन्देश अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड अन्तर्गतको हाई ग्रिड परियोजनाबाट अस्ट्रेलियन सरकार र सबल नेपालको सहयोगमा प्रसारण गरिएको हो।
1: चेतावनीहरू सुन्नुहोस्, द्रुत कदम चाल्नुहोस्, सुरक्षित रहनुहोस्।
2: राज विराज में आप सब प्रत्येक दिन वरिष्ठ छाला यौन रोग तथा सौंदर्य विशेषज्ञ डॉक्टर रंजू पोखरेल MBBS MD डर्माटोलॉजिस्ट द्वारा जांच इलाज भ रहल है।
3: जो एहन कोनो समस्या अछि त निक आ प्रभावकारी इलाज के लेल अनुभवी डॉक्टर रंजू पोखरेल के क्लिनिक सरिता मेडिकल हॉल में संपर्क करू।
2: याद राखू, सरिता मेडिकल हॉल सरकारी अस्पताल के पश्चिम गेट में।
3: फोन नंबर 9808

0: कुल ओइलको दुई मिनटको मालिस लिएर छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्सले